0: بعد کیونکہ وہ اپنے رول میں اچھی طرح سے انوالو تھا. ہم کسی بھی تھیٹر ایکٹر کو جا کر پوچھ سکتے ہیں اگر 2 hours کے پلے میں وہ صرف اوروں کے رول کے بارے میں سوچ رہے تھے, ہاؤ ڈیڈ یو انجوائے یور پرفارمنس؟
1: ایکچولی نہیں ہوتا, کبھی بھی نہیں.
0: یو آر اے تھیٹر ایکٹر, تو آپ ایک دن وہ کر کے دیکھو. ایک تو آپ بیچ میں ہی اٹک جاؤ گے آئی تھنک,
1: جیسے ہم دوسرے کو کریکٹ کرنے لگتے ہیں نا, خود کا اپنا جو کانسنٹریشن ہے وہ یہ
0: ختم ہو جائے.
1: تھیٹر میں بھی ہر پرفارمنس سے پہلے 5 minutes کا سائلنس رکھتے ہیں. 5 minutes کا سائلنس رکھتے, اس کے بعد یو نو 1 hour بفور دا شو, اینڈ دس از واٹ آئی ایم سیئنگ, یو جسٹ گو ان ٹو سائلنس. ہم اس کے بعد بات نہیں کرتے. ایک پورا میڈیٹیٹ کرنے کے بعد 5 minutes تک اپنے ساتھ, دین ایکٹر ریمینس with oneself.
0: تو اب جو سی آئی ڈنٹ نو دس, بٹ اگر وہ 5 minutes کا سائلنس کرتے ہیں وہ کیا پریاس کر رہے ہیں کہ ساری ڈسٹریکشن سے, ایکسٹرنل بھی انٹرنل بھی, ہر طرف سے ہٹ کر اب آ جاؤ صرف اور صرف اپنے رول کے اوپر, کیونکہ اونلی دین یو ول بی ایبل ٹو گیو یور بیسٹ پرفارمنس. اینڈ ہم اپنی پوری پرفارمنس اپنا پورا پلے کر رہے ہیں
1: without
0: being in the scene, and تب ہمیں اپنے اس پلے میں اتنا مزہ نہیں آ رہا ہے جتنا مزہ آنا چاہیے, کیونکہ ہم تو اپنا رول پلے ہی نہیں کر رہے. وی آر کانسٹنٹلی پلیئنگ سمبڈی ایلسز رول, اینڈ کہیں نہ کہیں شاید ہم نے اپنا رول ہی یہ بنا لیا کہ اوروں کے رول کے اندر
1: ہم نے اپنی اپنی بات ڈالنی.
0: اب یہ جو ہم اوروں کی اسکرپٹ سارا دن لکھنے کی کوشش کرتے رہتے, اس کے پیچھے کون سا بلیف سسٹم ہوگا؟ واٹ ول بی دا بلیف؟
1: ہی از رانگ, دا ادر پرسن ڈزنٹ نو, آئی نو بیٹر.
0: سو ون, I can control the other person. Ye ek deep belief.
1: Because I'm trying to change, you know, I'm trying to do things better for him.
0: Lekin ye to mera belief hai na ki aap mere control mein ho, main agar aapko bolungi
1: to aap karoge.
0: Aap karoge. So this is a very very deep belief ki log mere control mein hain.
1: Kare, karna chahiye unhe.
0: Lekin jab hum bol rahe hain, ab unko jab hum you know rok rahe hain, tok rahe hain ya unke prati judgmental ho rahe hain, thought to yahi hai na ki ye sari duniya
1: mere control mein
0: hai aur ye sari duniya mere chahne ke anusar chalni chahiye. This is a very deep belief system. The world should go according to my likes, my desires, my expectations. And also second belief system, my happiness is dependent on their behaving the way I want them to behave. تو اس لیے اپنی ہی خوشی کے لیے ہی, سارا کچھ خوشی کے لیے ہے, اپنی خوشی کے لیے اوروں کو کنٹرول کرنے کی کوشش کرتے رہتے اور اس پروسیس میں اندر ہی اندر اور درد کریٹ کرتے جاتے. سو ایک دن کے لیے ٹرائی کر سکتے ہیں جسٹ رائٹنگ.
1: کسی کارپوریٹ باس کے بارے میں بات نہیں کر رہے تھے ہم, عام اپنی جیتی ہوئی, چاہے آپ ماں ہیں چاہے آپ سبارڈینیٹ بھی ہیں,
0: جیسے ماں آپ نے کہا ایک پیرنٹ چائلڈ ریلیشن شپ میں یہ کنٹرول کا فیلنگ بہت زیادہ آتا ہے. ایون ایک پیرنٹ کو کس کانشیسنیس سے اپنے بچوں کو بڑا کرنا چاہیے کہ یہ آتمائیں ہیں جو میرے گھر میں آئے ہیں, میرا رول ہے ایک تو ان کو فزیکل پروٹیکشن دینا, انٹلیکچوئل جو بھی ان کی گروتھ کرانا, باقی میرا رول ہے ان کو وہ ایک انوائرمنٹ دینا, ان کو وہ پالنا دینا, اینڈ دین لیٹ دیم ٹیک دیئر لائف دا وے دے وانٹ, ناٹ لیٹ دیم ڈو اینڈ بیکم واٹ آئی وانٹ. یو نو لاٹ آف اس آر ٹرائنگ ٹو میک آر چلڈرن what we want. It's not, yes, we are there to guide, but then we are there to guide.
1: تو کتنی بار تو کہتے ہیں کہ اگر تم نے میرا ہی سپنا پورا نہیں کیا تو پھر میں یہ سب کچھ کیوں کر رہا ہوں. اگین وی نیڈ ٹو چیک, ایکچولی
0: اس کو چیک کرنے کی چیز ہے کہ اس آتما کی اپنی جرنی ہے, اپنے یو نو لائکس ڈس لائکس ڈیزائرس جو بھی سارا کچھ ہے, اپنی کریٹیوٹی ہے. ہم سوچ رہے ہیں وہ ہمارے تھاٹ پیٹرن سے اگر اپنا رول پلے کرے تو اس کی اپنی کریٹیوٹی دب جائے گی, اینڈ دیٹ سول ول ناٹ بی ایبل ٹو ڈو جسٹس, کیونکہ وہ اپنے تھاٹ سے بھی نہیں چل رہا اور میرے تھاٹ سے تو وہ کر ہی نہیں سکتا. سو ایون ایز اے پیرنٹ چائلڈ ریلیشن شپ ہمیں ایک گائیڈ کی طرح بننا چاہیے نا, ایک فیسلیٹیٹر کی طرح جو ہمیشہ ہے, آلویز اویلیبل, بٹ ٹو ہیلپ می, ٹو گائیڈ می, ناٹ ٹو کنٹرول می. تو اس سے وہ پیرنٹ چائلڈ ریلیشن شپ بہت ہیلدی ہو جائے گا. لیکن ہم ٹرائی کرتے ہیں کہ ہم ہمیشہ ان کو روک دیں ہر چیز پہ تاکہ ان کی لائف ہمیشہ اسموتھ چلے. ہم کتنا بھی ٹرائی کریں ان کے اپس اینڈ ڈاؤنس تو آنے ہی والے ہیں, بٹ اگر ہم ان کو گائیڈ کرتے ہیں, اسٹرانگ بناتے, تو وہ اپنے اپس اینڈ ڈاؤنس کو تو
1: ہینڈل کر
0: خود ہی فیس کر لیں گے. وی آر تھنکنگ کہ ہم بچوں کو اتنا رائٹ رائٹ رائٹ دشا پر لے جائیں کہ ان کے جیون میں کبھی کچھ problem in eye. That's not the way to look at it. It has to be ہم ان کو اتنا strong بنا دیں ताकि जो भी प्रॉब्लम आएगी, जो भी चैलेंज आएगा, दे विल बी एबल टू जस्ट क्रॉस इट, एंड दैट विल ओनली हैपन इफ आई फैसिलिटेट. यू नो, एक मेंटर जैसे होता है, एक गाइड जैसे होता है, नॉट अ कंट्रोलर. तो हम पेरेंट्स कंट्रोलिंग वाली जो एटीट्यूड लेकर चलते, उससे हम उसकी क्रिएटिविटी को दबा देते हैं. तो एक दिन ट्राई करेंगे स्क्रिप्ट नहीं लिखने के लिए औरों की,
1: और इसके लिए खुद अवेयर होना पड़ेगा. सी, अब जब हमने अपने ऊपर बात करनी शुरू की है, अपनी हर सोच को देखना शुरू किया है, तब रियलाइजेशन ये हो रहा है कि हम कर क्या रहे हैं. आई थिंक समवेयर हमें ये फीलिंग कि मेरा कंट्रोल है दूसरे के ऊपर.
0: हाँ, सी दैट फीलिंग कि मेरा, अगर हमें किसी को भी बताना भी है, इट शुड बी लाइक दिस इज माय ओपिनियन, यू नो, यू कैन टेक इट इफ यू आर कंफर्टेबल विद इट, इंस्टेड ऑफ सेइंग यू हैव टू डू इट दिस वे एंड देन एक्सपेक्टिंग कि वो करेंगे ही वैसा, एंड देन गेटिंग एंग्री
1: जब
0: वो नहीं कर पाते हैं उस तरह से. तो उससे फिर क्या हो जाता है, उनको राइट और रॉन्ग सिखाने के प्रोसेस में हम जब हर्ट हो जाते, तो हमारा रोल क्या हो गया. जैसे मैंने तो
1: अपने रोल पे तो काम किया ही
0: है. अपना रोल, अगर मुझे आज आपको देखकर गुस्सा आ गया क्योंकि आपने कोई बहुत बड़ी गलती कर दी, लेट्स से यू हैव कमिटेड अ क्राइम एंड मुझे गुस्सा आ गया, तो आपने तो जो भी गलत किया सो किया, वो आपके रोल का. मैंने जो गुस्सा किया, मैंने जो हर्ट क्रिएट किया, तो मेरा रोल भी तो खराब हो गया ना. तो पहले मेरे अपने रोल पर मुझे ध्यान देना, देन आई कैन प्रोबेबली शेयर विद यू और गाइड यू. बट आपके रॉन्ग को क्रिटिसाइज करने के लिए मैंने अपने भी रोल को खराब कर दिया, तो हर एक एक्टर का रोल
1: खराब होता गया ना फिर. हाँ, तभी तो ड्रामा खराब होने लग गया. अच्छा खासा जो है प्ले चल रहा है, उसको अगर हम एक मिनट में खराब,
0: एक नॉर्मल प्ले में भी अगर देखते हैं थिएटर पे, लेट्स से हम अभी उस प्ले में हैं एंड मुझे अपनी लाइंस भूल गए, तो जो बाकी एक्टर्स हैं स्टेज पर उनका क्या रोल होता है.
1: वो कभी भी पता नहीं चलने देते किसी को भी कि ऐसा हुआ, इतना फटाफट डिजाइन कर लिया जाता
0: लेकिन
1: है.
0: लेकिन वो क्या करते हैं, वो अपने ही रोल पर और अच्छी तरह से कॉन्सेंट्रेट करते, ताकि उनके रोल और उनके डायलॉग से मुझे वो क्यों मिल जाएगा कि वे वॉज आई मेकिंग अ मिस्टेक. दे डोंट स्टॉप एंड टेल मी द लाइन्स, दे डोंट स्पॉयल द हार्मनी ऑफ द ड्रामा, यू सी. तो सिमिलरली अगर कोई मेरे आसपास कुछ गलत कर रहा है, गलत डायलॉग बोल रहा है, अकॉर्डिंग टू मी गलत डायलॉग, गलत लाइन, सब कुछ, आई कैन जस्ट टेक केयर मोर ऑन माई रोल, यू नो, और भी ज्यादा ध्यान रखे कि आई विल नॉट गेट हर्ट, आई विल रिमेन स्टेबल. तो दैट माइट गिव द क्यू टू दी अदर पर्सन
1: कि ओहो, मैं भटक गया था, मेरी लाइन तो ये थी.
0: यस, लेकिन जहां वो भी लाइन्स अपनी खराब कर दी, मैंने भी अपनी लाइन्स खराब कर दी, एंड देन ग्रेजुअली हम दोनों ने अपनी लाइन्स को, डायलॉग को पूरी तरह से इतना मेस्ड अप कर दिया, देन दैट सीन बिकम्स वेरी वेरी अनप्लेजेंट, एंड फिर वो ड्रामा हमें पसंद नहीं आता. फिर हम कहते ये जीवन ऐसा क्यों है. तो ये वाली एक पॉइंट कि लेट एवरीवन बी, ये हमें यहां सफाई रखने में बहुत मदद करेगी, क्योंकि हम बहुत एनर्जी, और देखो ना हम कितने लोगों की स्क्रिप्ट लिख रहे हैं, एक दो की लिख रहे हो, चार की लिख रहे हो तो भी ठीक है, हम सारा दिन में कितने एक्टर्स की स्क्रिप्ट लिखने की कोशिश करते.
1: उसे ऐसा कहना चाहिए था. हाउ मेनी टाइम्स वी से दैट ही शुड हैव सेड दिस.
0: Yeah, is this the way to speak? This is this
1: he what should he should have done this.
0: Should have, you know, should have. Isn't that, we don't even say he could have said this. No, he should have said this. Means
1: this, this is what, you know, this is how the world should be.
0: Yeah, why? Because this is the way I would like the world to be. तो इसको एक होमवर्क के रूप से देखें कि आज एक दिन ट्राई करें. How do you feel जब आप औरों की स्क्रिप्ट में इंटरफेयर न करते,
1: लोगों को कंट्रोल एक्चुअली करना बंद कर दें, इवेल्युएट करना बंद कर दें. अमेजिंग, यू नो हाउ वी डू.
0: और ये जितना इजी लग रहा है उतना इजी नहीं है. इसका हमें बहुत, जैसे आपने आज शुरू में भी कहा ना कि आपका ऊपर नीचे होता है कि नहीं, आई हैव सीन सबसे ज्यादा कारण ऊपर नीचे होने का यही एक होता, जैसे ही मेरा फोकस जाता है इनको ऐसा नहीं करना चाहिए था, इनको ऐसा नहीं, देर इट्स गॉन. दैट स्टेबिलिटी है. मॉर्निंग में उठे, मेडिटेशन किया, इट्स वेरी नाइस, यू आर एब्सोल्युटली लाइक दिस, एंड देन द माइंड गोज इनटू इनको क्या बोलना चाहिए था, इनको क्या करना चाहिए था, एंड देर यू गो. अगर आप वो एक चीज पर वर्क कर लो, आपका माइंड ऐसे रहेगा. देर इज नथिंग एल्स आउट देर इन द वर्ल्ड जिससे कोई भी डिस्टर्बेंस होने वाली है. ये हम जब हो जाते हैं, सो राइट नाउ I am constantly trying to look in this, and I can just say it's easy, but requires lot of attention. Because ये बहुत जल्दी slip off हो जाता है. ये ऐसा संस्कार है कि you know we try to remind ourselves, and then before we are aware, 10 minute baad I suddenly see, oh, my mind is again thinking about someone else, and again we kisi ke bare mein judgment pass kar raha. What a waste.